0: की कोशिश करते हैं फौजिया चुमरो को न्यूज के बाद हम आपको सुनवाएंगे, खबरों के बाद। आई डोंट नो आप किस स्टेशन से सुन रहे हैं, अगर टाइमली प्रोग्राम कनेक्ट हो गया तो फौजिया जरूर सुन पाएंगे आप। बाद स्टेशन पे कमर्शियल ब्रेक थोड़ा लंबा होता है तो फिर जो है सॉन्ग्स रह जाते हैं कनेक्ट होने से, तो उसके लिए एडवांस ही जो है मैं माजरत चाहूंगी आपसे। अच्छा जी, अक्सा भी आ गई है, वेलकम कहेंगे। हाय गुल, अस्सलाम वालेकुम, कैसी हो अक्सा गुल? आज बहुत दिनों बाद सुन रही हूँ, मिस यू, मैं बड़ा मिस किया आपको, शो को, मोबाइल खराब हो गया था, अभी अगेन आपके साथ हूँ। वेलकम कहेंगे अक्सा, हम भी आपको याद कर रहे थे, बल्कि आपको सलाम भी आ रहे थे मेरे प्रोग्राम में, आप मौजूद नहीं थी तो हमने वालेकुम सलाम कह दिया आपकी तरफ से, वेलकम कहेंगे अक्सा। बताइए चीजों की कीमतें कम कौन करवाता है, मर्द हजरात करवाते हैं या खवातीन एक्सपर्ट हैं इस काम में, मर्द हजरात महंगी अशिया लाते हैं? मेरी सोच तो ये है और मैंने नोट भी किया है ये सब, प्लस जो है मैं मुशाहिदा जो है अपना शेयर कर रही हूँ, आपका एक्सपीरियंस क्या है इस बारे में, आपकी कॉल्स को शामिल प्रोग्राम करेंगे। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम,
0: वेलकम कहेंगे भाई, कौन बात कर रहा है? अदा वेलकम कहेंगे आपको, और क्या कहेंगे टॉपिक के बारे में? चले ठीक है, दोस्तों को याद कर लें। ठीक हो गया अदा, बहुत शुक्रिया, आप शामिल प्रोग्राम हुए
1: दोस्तों,
0: तो कर ले दोस्तों के नाम शामिल।
1: काठड़ी का गुलाब रसूल मरी ऐसी सोलंकी काले तलाश आ रही है, ये देख के दोस्तों बुधवार सब ने सलाम होगा।
0: ठीक हो गया जी, बहुत शुक्रिया आपका। और जनाब, आज मैंने आपसे पूछा है कि मर्द हजरात जो है खरीदारी करते वक्त कीमतें घट करवाते हैं या खवातीन में ये आर्ट है कि वो जो है ये जो है इस फन में हर फन मौला है, क्या कहना है आपका इस बारे में, आपकी कॉल्स पे जानने की कोशिश करते हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम,
0: वेलकम कहेंगे, आई थिंक महक बात कर रही है।
2: जी,
0: अल्हम्दुलिल्लाह महक, मैं बिल्कुल ठीक हूँ, आप बताइए आप ठीक हैं?
2: शुक्र अल्हम्दुलिल्लाह, मैं भी ठीक हूँ।
0: क्या कहेंगी टॉपिक के बारे में महक?
2: खवातीन तो कम करवाती है लेकिन मर्द हजरात नहीं करवाते हैं बाजी।
0: मर्द हजरात महंगी चीजें ले आते हैं ना?
2: हाँ, जो भी दुकानदार कहते हैं वो ही पैसे देते हैं।
0: ये बात मैंने भी यही नोट की है, वैसे मर्द हजरात बहुत बोलते हैं, बहुत बोलते हैं, एक मिनट चुप नहीं होते, इस मामले में जो है ना वो बेचारे उनकी नहीं चलती है।
2: जी जी।
0: क्या कहेंगे मेकअप सुनने वालों से?
2: जो जो भी सुन रहे हैं सभी को सलाम बाजी, सभी को, आपको पहले आपको सलाम और सबको।
0: चलिए सबकी जनब से वालेकुम अस्सलाम, अपना ख्याल रखना चंदा, थैंक यू, बहुत शुक्रिया, मुझे बहुत हंसी आ रही है आज। पता है पहले मैं अपने लिसनर्स को बताऊंगी, मेरे लिसनर्स हैरान होंगे, मैंने वो जो सोशल मीडिया पोस्ट रीड की है ना, पहले तो मैं सुन हो गई वो खबर पढ़ने के बाद, और उसके बाद अब मुझे जो है ना वो इतनी हंसी आ रही है कि मुझे प्रोग्राम नहीं किया जा रहा है। अब अल्लाह ही खैर करे आज के दिन। नेक्स्ट कॉलर देखते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम बाजी।
0: जनाब खुश आमदीद कहेंगे, कौन बात कर
3: रहे?
0: अदा वेलकम कहेंगे आपको, आ जाएं आप भी लाइन में, आप बताएं खवातीन कीमतें कम करवाती हैं या मर्द हजरात ज्यादा घट करवाते हैं कीमत?
3: मैंने देखा है तो वो गाड़ी पर बैठ जाते हैं मर्द हजरात, तो रेट के कोई पूछ ही नहीं कर रहे, कहते हैं सामान ले आओ।
0: अच्छा, और खवातीन जो है थोड़ा बहुत बातचीत करके उनको समझा समझा के दुकानदार को मजबूर करती हैं कि वो कीमत कम कर दें। अच्छा ऐसा भी होता है। मैंने नोट किया, चीजें दे ही देते हैं दुकानदार। नहीं वैसे वैसे अदा इसमें ना दुकानदार का भी कसूर है, वो 1000 की चीज 2000 की बता के बैठे होते हैं ना, खवातीन को पता होता है भाई ये चीज कितने की है, तो वो इसलिए घट करवाती हैं इतनी ज्यादा। ओके अदा, बहुत शुक्रिया, आप शामिल प्रोग्राम हुए, क्या कहेंगे सब सुनने वालों से? जी मैं खबरों के बाद फौजिया सुमरो का पहला पहला गाना सुनाऊंगी, बहुत शुक्रिया, थैंक यू। होगी जी अल्लाह हाफिज। और जनाब हमारे लिसनर्स को मजा आ रहा है ना इस इंटरेस्टिंग से टॉपिक में, और टॉपिक इंटरेस्टिंग है भाई, इसमें कोई शक नहीं है। नेक्स्ट कॉलर, अस्सलाम वालेकुम।
1: وعلیکم السلام جی بیڑما غلام رسول مری میرپور کاچڑی کا پہ بول رہے
0: ہیں. ادب ویلکم کہیں گے. جلدی سے آپ نے ٹاپک پہ بات کرنی ہے کیونکہ ایک منٹ رہ گیا.
1: ہاں بہن جیسے شاپنگ میں میں نے اور کو جے کہتے ہیں پیرے نہ پر ہیں جے کرے 20 روپے والا جو طرف ہے وہ 15 روپے میں لے جاتے ہیں.
0: تو یہ اچھی بات ہے یا بری بات ہے؟
1: یہ صحیح ہے بہن. سسٹر اس میں بچت ہوتا ہے مرد ہزار عورت کی پیسہ کے بات ہو جائے 500 روپے میں 300 روپے بچتے اس میں فائدہ ہے بہن.
0: چلیں کیا کہیں گے, جلدی سے دوستوں کو یاد کر لیں.
1: ہاں ریاض حسین جروار مجھے پیارا دوست پروگرام بدے پہ قربان خاص کے لیے عزیز جروار عزیز سرگی یار محمد سرگی بہت سبری کے سلام دعاؤں قبول فرمائیں.
0: چلیے جی نہیں سلام اور دعاؤں کے ساتھ میں آپ کو بتاتی چلوں 4 بج رہے ہیں جو روزانہ بجتے ہیں لیکن آج بھی بج رہے اور آپ کو پتا ہے نا 4 بجے ہم کہاں جاتے ہیں, 4 بجے ہم تھوڑی سی سیر کرنے جاتے ہیں. ہماری سیر ایسی ہوتی ہے کہ ہم آپ کو جو ہے نیوز کی جانب متوجہ کر کے اور آپ کو بتاتے ہیں کہ جو ہے کیا حال احوال ہو رہے ہیں ہمارے معاشرے کے. خواتین ہی کم کرواتی ہیں. اسما لگاری ویلکم کہتے ہیں آپ کو, بہت شکریہ عزیز جروار اور گٹ عالم خان جروار سے. خواتین ہوشیار ہیں, ہاں جی اس میں کوئی شک نہیں ہے, شکر ہے آپ نے بھی مانا, بہت شکریہ اسما, تھینک یو. اور گوٹ پونو خان پور خان رستم علی پور خوبصورت پروگرام میں یاد کر جو دعاؤں کے لیے شکریہ ادا, ہم نے آپ کو یاد کر لیا. بنڈل آف تھینکس اور جناب موو کریں گے بریک کی جانب. بریک کے بعد اگین آپ کو جوائن کرتے ہیں, ڈونٹ گو اینی ویئر, اسٹے ود اس.
4: شاہ لطیف کا صوفی ٹھکانہ,
5: فاتح مہران, سندھ کی ایک اور پہچان.
4: جی اے ایف ایم 88 نیٹورک,
5: سندھ کی آواز.
6: اب آپ سنیں گے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
7: छा तव्हां जो ख़्वाब आहे त मुस्तक़बिल में हिकु कामयाब डॉक्टर ऑफ फिज़िकल थेरेपी बणिजो? छा तव्हां मयारी तिबी तालीम सां पंहिंजे कैरियर खे नई ऊचाइन ताईं पहुचाइण चाहियो था? त पोइ ख़ुशख़बरी आहे अव्हां जे लाइ, हाणे सखर में सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में डॉक्टर ऑफ फिज़िकल थेरेपी DPT प्रोग्राम में दाख़िला जारी आहिनि, जेको लियाकत यूनिवर्सिटी ऑफ मेडिकल एंड हेल्थ साइंस ज्ञामशोरो लम्स सां इलाक थियल आहे. हिते तव्हांखे मिलंदी जदीद तिबी तालीम, तजुर्बेकार ऐं क़ाबिल फैकल्टी, جدید لیبارٹریز ایں ایک محفوظ بہترین تعلیمی ماحول. ایں سب کھا وڈی خوشخبری, صرف 10,000 روپیہ داخلہ فیس, ایں فی سیمسٹر صرف 60,000 روپیہ. ہانے معیاری تعلیم ہر شاگرد جی پہنچ میں, محدود سیٹس موجود ہیں, تیں کرے پنجے روشن مستقبل لائے اڈوی قدم ودھایو. ایں ہاں فزیوتھراپی OPD جی بہترین سہولت پن موجود ہے. ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس, سیکٹر 5, سکھر ٹاؤن شپ, مین بائی پاس روڈ, سکھر. رابطو 071-5635-642 and 0300-8311-207.
6: Ab aap sunenge GAFM network par KTN News.
8: بلوچستان میں فورسز جو دہشت گردن خلاف گرل آپریشن شابان جاری, ودیک 4 دہشت گرد جانم بھیڑا. آپریشن دوران بارجی بل دہشت گردن جنگ ودیک 121 تھی پیو. سیکیورٹی زیرن موجود بلوچستان میں پاک فوج ایف سی پولیس جو گرل آپریشن جاری ہے. آپریشن دوران ودیک 4 دہشت گرد مارجی ویا ہیں. آپریشن شابان میں بارجی بل دہشت گردن جنگ ودیک 83 تھی پیو. گرل آپریشن دوران بارجی بل دہشت گردن جنگ ودیک 121 تھی پیو ہے.
9: کراچی میں رینجرز کیمپ تے حملے میں بھارت ملوث نکتو, حملے جی رتھا بندی افغانستان میں تھن جی تصدیق. حملے جے ماسٹر مائنڈ سمیت سمورا سہولت کار گرفتار, دہشت گردن لوہ جو بے اعتراف کرے ورتو. پولیس آفیسرن سان گڈ پریس کانفرنس کندے گھرو وزیر سیالن زیالن جار چیو ہے تے رینجرز کیمپ تے 4 دہشت گردن حملو کیو ہو, 3 دہشت گرد افغانی ایک باج جوڑ جو رہواسی ہو. رینجرز جے ماسٹر مائنڈ کاری بشیر کے رینجرز گرفتار کیو ہے. CTD چھو تا حملے جی رتھا بندی افغانستان میں کئی وئی, دہشت گردن میں جانان عبدالحادی عمر فاروق عثمان شامل ہو. دہشت گرد عثمان کے زخمی حالت میں گرفتار کیا ہوئے ہو. دہشت گردن کے افغانستان کا بلوچستان رستے کراچی پہنچایا ہوئے ہو. 13 سہولت کار ملوث ہویا. رینجرز ہتھاں گرفتار کاری بشیر لو جو بھی اعتراف کیا ہے.
8: امریکہ ایران وچ میں اپنا ورما سا شروع تھل چکتان ختم نہ تھی بنی ملک جے کمیٹی تھا کر تے میزائل ہمرا امریکی فوج لگاتار 5 کلاک ایران دے مختلف شہر تے بمباری سین کا موج بوش چابار جاسک کنار ابو موسی بندر عباس تے حملہ کیا ویا حملن دوران ایران دے دفاعی نظام ڈرون ائے میزائل تھا کر بحری صلاحیتن کے نشانو بڑھایا پیو ایرانی فوج جب امریکی اڈن تے جوابی حملہ بحرین اردن میں امریکی اڈن کے نشانو بڑھایا پاسدان انقلاب موجب بحرین میں امریکہ جے الجفیر وارے اڈے کے نشانو بڑھایا ویا ہے اپنے ہرمز پار چلن بن بیڑن کے بنیاد ناکارا بنایا ویا ہے
9: بن بحری جازن تے ایرانی حملے جے نتیجے میں ایک بھارتی شہری مارجی ویو 8 زخمی تھے آہن گڈیل عرب عمارتن جی دفاع واری وزارت موجب اپنے ہرمز ویجو ایرانی فوج بن بحری بیڑن کے نشانوں بنایا ہے حملے کے نتیجے میں ایک بھارتی شہری مارجی ویو 8 زخمی ماں بھی 6 بھارتی ہیں ب یوکرینی شہری شامل آہن
8: دہشت گرد ملک کے نقصان پہنچائیں چاہن تھا کراچی دہشت گرد نشانے دیا ہے رینجرز حملے میں سب جواب دار گرفتار تھی ہیں کراچی میں میڈیا سے گلائیں وڈے وزیر مراد علی شاہ چوہ سندھ عالمی سڑپکاری جو مرکز بنچی رہا ہے حکومت سڑپکار کے بہتر ماحول فراہم کرنے لئے پرعزم ہے کنک ذخیرہ کرنے خلاف کاروائیں کیوں پیا حکومتی کاروائیں سبب اٹے کے اگ میں استحکام آیا ہے
6: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر KTN News
5: مورو نوشہروں میرپور خاص
6: لاڑکانہ
5: سکھر
6: گونج رہی ہے ہر جگہ پر
5: سندھ کی آواز
6: جی اے ایف ایم 88 نیٹ ورک